0: बहुत खूब,
1: जिधर तन्हाई सी तन्हाइयां हो, जिधर तन्हाई
0: तन्हाइयां
1: सी
0: सी।
1: तन्हाइयां हो, हमारा दिल उधर लगने लगा है।
0: वाह
1: वाह
0: वाह।
1: शुक्रिया। यहां से कूच अब करना पड़ेगा, यहां से कूच अब करना पड़ेगा, ये गांव अब नगर लगने लगा
0: क्या
1: है।
0: बात है,
1: वाह
0: वाह
1: बहुत
0: वाह,
1: शुक्रिया।
0: बहुत।
1: फिर बतौर खास, किसी ने जिम्मेदारी डाल दी क्या, किसी ने जिम्मेदारी डाल दी क्या, जो ये पौधा शजर लगने लगा है। वाह
0: क्या बात है, वाह।
1: शुक्रिया। किसी ने
0: जिम्मेदारी
1: जिम्मेदारी
0: डाल
1: डाल दी
0: दी है,
1: क्या,
0: पौधा
1: जो ये पौधा
0: अपने
1: शजर लगने
0: लगने लगा
1: लगा है,
0: है।
1: मुझे वो याद भी आता नहीं अब, मुझे वो याद भी आता नहीं अब, दुआओं में असर लगने लगा है।
0: दुआओं में असर
1: वाह
0: लगने लगा
1: बहुत
0: है, वाह
1: शुक्रिया।
0: वाह, बहुत
1: कहो
0: सुंदर।
1: मंजिल से कुछ हट जाए पीछे, कहो मंजिल से कुछ हट जाए पीछे, ये अब अच्छा सफर लगने लगा
0: बहुत
1: है।
0: बहुत
1: एक
0: सुंदर।
1: और गजल, किसी से बिछड़ कर संभलने लगे हैं, किसी से बिछड़ कर संभलने लगे हैं, कि अब हम अकेले ही चलने लगे हैं।
0: क्या बात।
1: जो करते थे दुनिया बदलने की बातें, जो करते थे दुनिया बदलने की बातें, जमाने के सांचे में ढलने
0: ढलने
1: लगे हैं।
0: लगे हैं,
1: बहुत
0: वाह वाह।
1: शुक्रिया। गौर फरमाइएगा कि जो जीनत थे घर की, जो थे घर की रौनक,
0: वाह क्या बात
1: जो
0: है,
1: जीनत थे घर
0: घर
1: की,
0: की
1: जो
0: वो
1: थे
0: घर
1: घर की
0: की
1: रौनक,
0: रौनक।
1: बुजुर्ग अब वही घर में खलने लगे हैं।
0: वाह वाह
1: आहा,
0: वाह
1: बहुत
0: वाह वाह वाह
1: शुक्रिया।
0: वाह वाह।
1: जो जीनत थे घर की, जो थे घर की रौनक, बुजुर्ग अब वही घर में खलने लगे हैं। जो कहते थे ये आसमां है तुम्हारा, जो कहते थे ये आसमां है तुम्हारा, वही मेरी शोहरत से जलने लगे
0: क्या
1: हैं।
0: बात है,
1: बहुत
0: वाह, क्या
1: शुक्रिया।
0: कहने, क्या कहने।
1: जो कहते थे ये आसमां है तुम्हारा, वही मेरी शोहरत से जलने लगे हैं। कभी जो मुकम्मल नहीं हो सके थे, कभी जो मुकम्मल नहीं हो सके थे, वही ख्वाब आंखों में पलने
0: पलने
1: लगे हैं।
0: लगे, वाह वाह
1: बहुत
0: वाह वाह,
1: शुक्रिया।
0: क्या कहने, क्या कहने,
1: कभी जो
0: बहुत अच्छा।
1: मुकम्मल नहीं हो सके थे, वही ख्वाब आंखों में पलने लगे हैं। सुनो शारिका तुमसे हो ना सकेगी,
0: वाह
1: सुनो
0: वाह,
1: शारिका तुमसे
0: तुमसे
1: हो
0: हो
1: ना
0: ना सके।
1: सकेगी, वफा के उसूल अब बदलने
0: क्या
1: लगे
0: बात
1: हैं।
0: है,
1: वाह
0: उसूल अब
1: वाह वाह
0: बदलने
1: वाह
0: लगे।
1: वाह
0: वाह
1: वाह
0: शारदा,
1: बहुत
0: बहुत
1: बहुत
0: ही
1: अच्छा।
0: ताज़ा कलाम आपने सुनाया, और मुझे बहुत ही, मैंने पहली दफ़ा आपका कलाम सुना, मुझे बहुत अच्छा लगा। सामईन, मैं आपको याद दिला दूं कि हम एक स्टूडियो मुशायरे में हैं, और हमारी जो बाकी शायर आते हैं उनके नाम हैं परवीन शगफ, रेशमा जैदी और मैं अज़रा नकवी। आइए अब हम दूसरी शायरा की तरफ चलते हैं, परवीन शगफ साहिबा। आप नसर और नज़्म दोनों में शगफ रखती हैं, तो आपकी शायरी के हम मुंतजर हैं, परवीन शगफ साहिबा।
2: आदाब सामईन, मैं अज़रा मैम का बहुत शुक्रिया कि मुझे इतने खूबसूरत अल्फाज के साथ मधु कर रही हैं। चंद अशआर पेश खिदमत हैं, समाअत फरमाएं।
0: इरशाद इरशाद।
2: वक्त की शाख पे फिर चांद कहाँ उतरेगा,
0: क्या बात है,
2: वक्त की शाख पे फिर चांद कहाँ उतरेगा, हर घड़ी टूटा सितारा नहीं देखा जाता,
0: क्या बात है,
2: हर घड़ी
0: टूटा
2: टूटा
0: सितारा
2: सितारा नहीं
0: नहीं
2: देखा
0: देखा जाता। बहुत
2: जाता,
0: खूब,
2: और डूबती आंखों में दरिया है या कश्ती कोई,
0: डूबती
2: डूबती
0: आंखों में
2: आंखों में दरिया
0: दरिया
2: है
0: है
2: या
0: कि कश्ती
2: कश्ती
0: कोई।
2: कोई, ना खुदा मौजे किनारा नहीं देखा
0: वाह
2: जाता,
0: वाह वाह
2: ना
0: वाह,
2: खुदा मौजे किनारा नहीं देखा जाता। और शेर समाप्त फरमाया कि दुख के लहजे में दरख्तों ने कहा तूफान से,
0: वाह वाह,
2: दुख के लहजे में दरख्तों
0: दरख्तों।
2: ने कहा तूफान से, खामशी दश्त खुदारा नहीं देखा जाता, खामशी दश्त खुदारा नहीं देखा जाता। और अब की बारिश ने जलाया है यूं गुलशन मेरा, अब की
0: बारिश
2: बारिश
0: ने
2: ने जलाया
0: जलाया
2: है
0: है,
2: यूं गुलशन मेरा,
0: वाह।
2: फसले बारा ये खसारा नहीं देखा जाता। और एक गज़ल से मतला शार समात फरमाए के आज खामोश हैं शहरे शीशा गरा,
0: आज
2: आज
0: खाम,
2: खामोश हैं शहरे शीशा गरा, आईने को मगर बोलने दीजिए,
0: वाह, आईने को
2: आईने
0: मानी,
2: को
0: वाह,
2: मगर बोलने
0: बोलने दीजिए, वाह
2: दीजिए,
0: वाह वाह।
2: आज खामोश हैं शहरे
0: शेरे
2: शीशा
0: शीशा
2: गरा,
0: गरा,
2: आईने को मगर
0: बोलने
2: बोलने दीजिए,
0: दीजिए।
2: क्या भरोसा चिरागों का, क्या भरोसा चिरागों का शब भर जले, क्या भरोसा चिरागों का शब भर जले, राज जुगनू को भी खोल। کھلنے دیجئے, راز جگنو کو بھی کھولنے دیجئے. اور شعر دیکھیے کہ ہے شکایت سمندر کو خطروں سے بھی, ہے شکایت سمندر کو خطروں سے بھی, نہ خدا کو گہر تولنے دیجیے.
0: کیا بات ہے,
2: نہ خدا کو گہر تولنے دیجیے. اور شعر بطور خاص کے پھر کسی روز موسم بدل جائے گا, پھر کسی روز موسم بدل جائے گا, دل شجر کا ابھی ڈولنے دیجیے, دل شجر کا ابھی ڈولنے دیجیے. اور ایک غزل سے مطلع شاہ سماعت فرمائے کہ پھر ہتیلی پہ مجھے شمس و قمر دیکھنا ہے.
0: کیا بات,
2: پھر ہتیلی پہ مجھے شمس و قمر دیکھنا ہے, آج پھر ماں کی دعاؤں کا اثر دیکھنا ہے, آج پھر ماں کی دعاؤں کا اثر دیکھنا ہے. موسمی گیت سناتی ہے ہوا ہر لمحہ,
0: کیا بات,
2: موسمی گیت سناتی ہے ہوا ہر لمحہ, پھر پرندوں کو وہی برگ و شجر دیکھنا ہے, پھر پرندوں کو وہی برگ و شجر دیکھنا ہے. اور شعر بطور خاص سماعت فرمائے کہ آ گلے مجھ کو لگا میں نہیں کوئی غمگین خبر, آ گلے مجھ کو لگا میں نہیں کوئی غمگین خبر, ساتھ میں رہ کے تیرے شام و سحر دیکھنا ہے, ساتھ میں رہ کے تیرے شام و سحر دیکھنا ہے. اور شعر یہ کہ اتنا مغرور نہ ہو رختے سفر پر جانا, اتنا مغرور نہ ہو رختے سفر پر جانا, ختم ہوتی ہے کہاں راہ گزر دیکھنا ہے. اور ہاتھ کے چھالے شغف رو کے یہی پوچھتے ہیں, ہاتھ کے چھالے شغف رو کے یہی پوچھتے ہیں, جانے کب محنتوں کا ہم کو ثمر دیکھنا ہے, جانے کب محنتوں کا ہم کو ثمر دیکھنا ہے. بہت شکریہ. ایک غزل سے دیکھیں مطلع اشعار, نازک سی سانس لمبی سی رفتار دی گئی, نازک سی سانس لمبی سی رفتار دی گئی, چھوٹی سی ایک زندگی تو مار دی گئی, چھوٹی سی ایک زندگی تو مار دی گئی. اور شعر دیکھیے کہ پتجھڑ کے بے لباس شجر کا قصور کیا, پتجھڑ کے بے لباس شجر کا قصور کیا, لیکن سزائے جرم لگاتار دی گئی, لیکن سزائے جرم لگاتار دی گئی. ایک شوق رہ گزر نے میرا حال وہ کیا, ایک شوق رہ گزر نے میرا حال وہ کیا, تربت کے جسم سے مجھے دستار دی گئی. شعر دیکھیے کہ کاسے میں رکھ لیا مجھے جو کچھ دیا گیا, کاسے میں رکھ لیا مجھے جو کچھ دیا گیا, حیرت ہے حیرت ہے بد دعا مجھے بھر مار دی گئی, حیرت ہے بد دعا مجھے بھر مار دی گئی. اور شعر یہ بھی کہ چاہا تھا پیار قسم وفا جینے کے لیے, چاہا تھا پیار قسم وفا جینے کے لیے, ان چاہتوں میں موت سرے دار دی گئی, ان چاہتوں میں موت سرے دار دی گئی. چاہا تھا پیار قسم وفا جینے کے لیے, ان چاہتوں میں موت سرے دار دی گئی, ان چاہتوں میں موت سرے دار دی گئی. اور شعر یہ بھی کہ تتلی ہے باغباں سے یہ کہتی چمن میرا, تتلی ہے باغباں سے یہ کہتی چمن میرا, پھولوں کی گود میں بھی مگر مار دی گئی, پھولوں کی گود میں بھی مگر مار دی گئی. اور اس کا مقطع کہ ویرانیوں سے نکلی جو زنجیر پا شغف, ویرانیوں سے نکلی جو زنجیر پا شغف, منزل کی تھی طلب مجھے دیوار دی گئی, منزل کی تھی طلب مجھے دیوار دی گئی.
0: بہت خوب پروین صاحبہ, یہ تھی پروین شغف. اور ہمارا یہ مشاعرہ ابھی اسٹوڈیو مشاعرہ روا دواں ہے. اگلی شاعرہ ہیں ریشما زیدی, معروف شاعرہ ہیں, اکثر آپ ان کو مشاعروں میں بھی سنتے ہیں. میں ان سے ملتمس ہوں کہ اپنے کلام سے ہمیں